0: बाबा जी, बाबा जी, हसाम जी, क्या हाल है जी? अलग इधर टांग वाला दासोली ने दासी खामोश है, खामोश है यारा, लग माना रा पास है यारा, सान मुदासी खामोश है, कड़े दे बिल्कुल न कॉल्स कवे न मैसेज कवे दिन वाला नंदर से दवाने वाले निश्चित का ना न बस टूल दासे खामोश है, खामोश है, पता न लगी चिदावली। मुझे अपनी जैसे लोग पसंद है, खामोश, सादा, तन्हा और रहम दिल। कैसे ठीक हो? हम ठीक है, वाह वाह, आई एम क्वीन। बस ये तो कभी कभी हो जाता है जी। अस्सलाम वालेकुम जी।
1: वालेकुम सलाम भजन सर,
0: ओ यारब, द टांग वाला वाला दा से खामोश है, खामोश है, पता नहीं लगी चिदावली। नूर कल माशाल्लाह, नूर कल चिकम दे डेर रा बेदारी नन चिकम दे दासे खामोश और रुक रुक दी, पता नहीं लगी चिदावले।
1: बिल्कुल कलावर बरान उसी को ना ब्या इस्तेमाल तो खूब ना कह दिया और जे खूब ना कहे नन खो बरानम ना सर इस्तेमाल तो ब्या उस वाले विदा दी।
0: अच्छा जी, मौसम लेके सफा दे,
1: मौसम खूब का बिल्कुल सफा दे जी।
0: शुक्र शुक्र शुक्र अल्लाह दे मौसम दा शान सपाख कुले मजेदार साथी।
1: आमीन आमीन। नूर चरंग ऐसे जी, खैर खरिया दा?
0: अल्हम्दुलिल्लाह जी, अल्हम्दुलिल्लाह, जशम बराबर ही वक्त सा जवन जवाद बिल्कुल जी जबरदस्त और खरवान दे।
1: अल्लाह मेहरबानी दे, शुक्र दा, इतना देर पर जोर बने चले जी लग जा, ब्लीच ना जी, ब्लीच हो
0: जी जी जी,
1: ब्लीच हो चले जी लग जा दी।
0: बस इंशाल्लाह और चिकम दे जमंग ग्लिसरीन हम रेडी दी نو چکل انشاءاللہ زربت خان جی سے با مونگ لے اڈر را کی گنا نو بس در رسی با بیاخا گلی سینی بلکل جی مونگ ریڈی شو مارکٹ کی ریڈی دی داغی پیکنگ ہر سر ریڈی شو الخا
1: بلکل ٹھیک جب آس گلی سین خدا سے بیتے دا خلق لگئی بلے مزدوری والخلق کی کنا
0: جی جی جی
1: دا خلق دیر لگئی مزدوری والخلق نور خلق آن دا سے لگئی والے چی دا
0: بالکل جی بالکل بس گلیسرین انشاءاللہ ریڈی دی اڈی زرب چکم دے دغه ٹانگ سیمی تے ضرور اسی
1: بالکل مینوالو تو سلام ور کالس جی تاسو اجازت
0: بالکل جی ورکی جی بالکل ورکی
1: نعمت اللہ رند کو تو کولے ٹانگ نا حاجی سے پلا دم پڑے نا سلیم کٹ کھیل دا کم مشر دا دخت سلام مایم بلا ابراہیم تا سلام مایم ڈبل اچ دا رمضان کلاچی تو سلام آئے صادق بیشینا دا رمضان سیال تو نیام سال کون دنی شہدان چاہتا میتو والا خورم شہدان تو سلام آغوندو دوستانو تو سلام آئے جی
0: والیکم السلام والیکم السلام دیر زیادت منین جی دیر زیادت شکریہ استاسو
1: زندہ باد
0: اوکے جی ملازم سے پائندہ باد

0: 88.4 大
1: जिंदगी में सुकून सेह से जुड़ा होता है और जब इलाज कुदरती हो तो यकीन खुद बहुत बढ़ जाता है। इश्मा हर्बल ऑयल, कुदरत का इलाज, सुकून का एहसास और शफा का भरोसा। इश्मा हर्बल ऑयल कुदरती जड़ी बूटियों से तैयार करदा एक ऐसा ऑयल जो बेशुमार बीमारियों में मुफीद है, जैसा कि मैदे की तेजबियत, जलन, बदहजमी, बोक की कमी, कब्ज, दिल और गुर्दों की तकलीफ, जोड़ों और पट्टों के दर्द, सर दर्द, मुंह के चाले, ये सब तकलीफ अब खत्म, क्योंकि हल है सिर्फ और सिर्फ इश्मा हर्बल ऑयल। कुदरती जड़ी बूटियों से तैयार करदा ये शिफा बहश ऑयल जिस्म के अंदर और बाहर दोनों के लिए मुफीद। इश्मा हर्बल ऑयल, कुदरत का मुकम्मल इलाज, हर दर्द का आसान हल।
2: It's 6 o'clock. Hourly time check is brought to you by Radio Amar. Jan Rang Amar.
3: بیماری غټوی کلهګه خو علاج کول لازمی دی زکه کومګ خپل علاج پټایم اونکو نمونګ تا نور بیمارې هم پیدا کیدی شي آیا که تاسو مختلف بیمارو کې مبتلا یې لکه تبا زکام تور زیړی زیړ زیړی دما د جوړو دردونه د ګردو مسلې د معدې مسلې ارکن نسا یا بانجپن نو هم اوس تشریف راوړی الشفا دواخانه ته او د حکیم مشکور احمد صاحب نه خپل علاج کولی شي الشفا دواخانه شوال مارکیټ نسٹ ریپیک پوائنٹ ٹانک سٹی موبائل نمبر دے 0319-5523-404
4: Zamzam hair shampoo and Zamzam hair oil. Zamzam hair oil. د ویختانو کلاکری یو پدوا او ویختانو لا ورکوی یو قدرتی چمک چمک. آیا ستاسو په ویختانو کې خشکی ده؟ ویختان مو غرزیږي؟ ویختان مو ودن کوي یا مو ویختان ماتیږي؟ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل هم ستاسو د فار دی. کوم چې ستاسو د ویختو خشکی خارخ په مکمل توګه ختموي نو بالکل جی هم اوس ځان له انتخاب وکئ زمزم هیر شیمپو اینڈ زمزم هیر آئل چې هایست مو یو فدوشی نو د ملاویدو پته یاد ساتئ فرنٹیر فرنیچر چارفائی نائلون مارٹ مد مقابل گلی گلابی پمپ ٹانگ سٹی رابطہ نمبر 0343-912-1745
5: دل سے جو نکلتی ہے دلوں تک جو جاتی ہے معلومات کو جگاتی ہے دنیا کا حال بتاتی ہے یہ وہ آواز ہے جو آپ کے شہر میں آپ کو اپنوں سے ملاتی ہے یہ آواز ہے جو امن کی ہے یہ وہ پیغام ہے جو امن ہے ریڈیو امن 88.4 امن کا پیغام

0: बिस्मिल्लाहिर्रहमानिर्रहीम। रेडियो की लहरों पर बिखरती हुई मेरी आवाज हर धड़कते दिल तक पहुंचे। अस्सलामुअलैकुम एंड अस्सलामुअलैकुम ख्वातीन हजरात, आप वाबस्ता हैं रेडियो अमन 88.4 टांग के साथ। आपका मेजबान आरशे अंस अख्तर आपकी खिदमत में हाजिर हुआ चाहता है। और तमाम सुनने वालों को, बहनों को, भाइयों को, अंकल आंटी जो मुझे जहां जहां से भी, कहां कहां से भी सुन रहे हैं या सुन रही हैं, उनको वेलकम जी आयनू पखैर आखले सद बिस्मिल्ला। बिल्कुल जनाब, आपको खुश आमदीद कहते हैं जी। आयनू कहते हैं सेहत के पैगाम में, सामईन सेहत का पैगाम जो के अलशिफा दवाखाना के खसूसी ताउन से आपकी खिदमत में डेली 7 बजे से लेकर 8 बजे तक बिल्कुल लाइव और बराह रास्त पेश किया जाता है। सो रोजाना की तरह आज भी बिल्कुल लाइव और बराह रास्त आपका मेजबान आरजे अंस अख्तर और हकीम सैयद मशकूर अहमद शाह साहब तशरीफ फरमा हैं। खवातीन हजरात, इस शो में बात होती है, इस सेशन में हम बात किया करते हैं आपकी सेहत के बारे में, आपकी जो सेहत है। सामईन इकराम, हमारी सेहत जब तक ठीक ना हो तो दुनिया की दौलत हो, शोहरत हो या कोई भी काम हो, बंदे को अच्छा नहीं लगता, क्योंकि आपकी सेहत ही ठीक नहीं होती। सो अगर आपकी सेहत के मुतालिक आप कोई सवाल अपने जहन में रखते हैं, आपके दिल में कोई सवाल है, तो इस शो में आप कॉल के जरिए, SMS के जरिए हकीम साहब से पूछ सकते हैं और आपकी सेहत के हवाले से जो मसला है उसके हवाले से मशवरा भी ले सकते हैं, कोई टोटका कोई नुस्खा भी पूछ सकते हैं। इसके अलावा अगर आपको कोई ऐसा मसला है जिसका इलाज करा करा कर आप थक चुके हैं, मायूस हो चुके हैं और आपने कहते हैं कि मैं पाकिस्तान के हर डॉक्टर के पास, हर हकीम के पास गया हूं लेकिन मुझे शिफा नहीं मिलती, तो सामईन आपकी खिदमत में ये शो अलशिफा दवाखाना के खसूसी ताउन से पेश किया जाता है। अलशिफा दवाखाना जहां पर देसी टिप के माहिर हकीम सैयद मशकूर अहमद शाह साहब तशरीफ फरमा होते हैं। बिल्कुल खवातीन हजरात, तशरीफ फरमा होते हैं हकीम सैयद मशकूर अहमद शाह साहब, जो कि मरीजों का चेकअप मायना रोजाना सुबह 8 बजे से लेकर शाम 4 बजे तक जारी रखते हैं। सो इसके साथ जो है आपका कोई भी मसला है, चाहे आप मैदे के हवाले से बीमार हैं, चाहे आपके दर्दों के मसाइल हैं, चाहे आपको कोई भी मसला है, आपने बहुत सारे इलाज कराए हैं, आपको शिफा नहीं मिली, तो आपकी खिदमत में अलशिफा दवाखाना हाजिर है। टांग को मजाफात वजीरिस्तान के जितने भी मरीज हैं, लिसनर हैं, आपको कोई ऐसा मसला है जिसकी वजह से आप तंग हैं, तो आपकी खिदमत में एक ऐसा हकीम साहब हाजिर है जिनका ताल्लुक इस्लामाबाद रावलपिंडी से है, हकीम सैयद मशकूर अहमद शाह साहब। तो बिल्कुल खवातीन हजरात हमारे साथ ऑन एयर स्टूडियो में भी मौजूद होते हैं और रोजाना सुबह 8 बजे से लेकर शाम 4 बजे तक अपने क्लिनिक में भी मौजूद होते हैं और मरीजों का जो चेकअप मायना है वो जारी रखते हैं। देने लवज जनाब से सुमरहम पुख्तना जुमंगा खयान देव रुनादा प्रोग्राम वर भी सेहत खजाना सांस टोलत हम प्रोग्राम की हर कलैम ग्रान वार भी दुन को दे प्रोग्राम की मुंगा खबर को दस्तास सेहत बारे के अहम मसले दस्तास सेहत वाली सिर भी मतलब से युद्धा से भी मरीज है सास डी ज्यात लजुना व लकड़ी भी और अगीन बाद हम सास जकम शिफाद आन मिलावेगी। और बिल्कुल जनाब सासो द पारा द टांक के युद्धा से क्लिनिक मौजूद दे हकम ते वे लेकेगी अलशिफा दवाखाना, अलशिफा दवाखानी बंदे द इस्लामाबाद और रावलपिंडी युद्धा से काबिल और तजर्बाकार हकीम साहब हम मौजूद दे। बिल्कुल जनाब खबर को हकीम सैयद मशकूर अहमद शाह साहब युद्धा से काबिल और तजर्बाकार हकीम दे और दीस कालो तजर्बेदा दीसी तिब के देसी तरीका इलाज के और अख खोया दे अखबरुना सुख द मुख्तलिफ बीमारियां चिकित शिव दी मसलन द मेदी मसले दी द जड़ मसले दी द दर्दो मसाइल दी सासु बवासिर दा खूनी दा आबादी दा कस्तासु द गुर्दो मसाइल भी कस्तासो चीरे दमख मसले भी सासु पमख बनिकील भी महासी भी शयान भी या दीन इलावा नूर सासु चीरे हम द सेहत वाले सरा मसले भी इंशाल्लाह हर किस्म बीमारी डीरा पास अंतिया सरा और डीरा पखकुली तरीके बंदे शिफा दवाखाने बने के। बिल्कुल खवातीन हजरात इंशाल्लाह हर किस्म बीमारी इलाज डीरा पर तसलीस सरा अलशिफा दवाखाने बने कीगी। अलशिफा दवाखाना शवाल मार्केट नस्त ट्रैफिक पॉइंट टांग सिटी के। और बिल्कुल जनाब चिकम दा देसी तरीका इलाज दा ग्रान वार भी दुन को दा डेर आसान दा अरजान दा और बेजर तरीका इलाज दा और दी इच किस्म हम साइड इफेक्ट नश्ता चे सुमर हम दासी पेशेंट्स दी चे डीर ज्यादा लजुन है कड़ी भी वही चे नस्बा ये जद डीर ज्यादा तो डॉक्टरान लगर से दल है और शिफा में न मिला बेगी यो फिर ती सास चे सिर्फ प्रावड़ी अलशिफा दवाखाने था अलशिफा दवाखाना शवाल मार्केट नस्त ट्रैफिक पॉइंट टांग सिटी। سو بالکل جناب جتنے میری بھیڑیا برا میں کس طرح کی سننے پین تو اکو سارا کو میں صحت دے خزانہ دے وچ ویلکم ادا کیڑا کیل شفا دبا خانہ دے خصوصی تعاون نال تہاڈی خدمت وچ پیش کیتا پیا ویندا ہے تاں بالکل جناب جتنے بھیڑیا برا سننے پین تساں کوئی ایسی بیماری دے وچ مبتلا ودے وے جیندا علاج تسا کرا کے تھک چکے وے مایوس تھی چکے وے تو ہن اک ایسے مالک دے انتظار چی وے تلاشی چی وے کوئی ایسے علاج دی تلاشی چی وے جیندا کوئی سائڈ افیکٹ ہی نہ ہوئے کوئی نقصان ہی نہ ہوئے تو صحت یاب ہی تھی ونجو تو بالکل جناب تو سامنے سی پروگرام سن دے پے وجے کو اکھ مندے صحت دا پیغام جیڑا کہ الشفا دوا خانہ دے خصوصی تاں نال تواری خدمت وچ پیش کیتا پیا وندے الشفا دوا خانہ شوال مارکیٹ نزد ٹریفک پوائنٹ ٹانک سٹی دے وچ حکیم صاحب نے روزانہ فجر لے 8 بجے کول چا کے تے شام 4 بجے تک موجود ہونن تے مریضاں دا چیک اپ پوائنٹ جڑا ہے جاری رکھے نے تو بالکل جناب چلیں گے صحت کے سفر کو آگے بڑھائیں گے آپ کے جو سوال ہیں وہ بھی حکیم صاحب کی جانب کنوے کریں گے سو اس کے علاوہ اگر آپ کو کوئی بھی صحت کے حوالے سے سوال ہے تو آپ ہمیں کال کر سکتے ہیں 0963-511-488 پر 0963-511-488 پر آپ ہمیں کال کر سکتے ہیں لیکن اس سے پہلے آج حکیم صاحب سے ہم ایک ایسی سبزی کے بارے میں بات کریں گے جو کہ عموماً ہم سردیوں میں استعمال کیا کرتے ہیں ویسے بھی استعمال کرتے ہیں سو اس کے فائدے اور ان سے کون سی اضافات بنتی ہیں چونکہ آپ کو پتا ہے کہ جو دیسی طرح کا علاج ہے یہ دیسی جڑی بوٹیوں پہ مشتمل ہوتا ہے بالکل ہربل ہوتا ہے دیسی ہوتا ہے تو آج ہم حکیم صاحب سے بات کریں گے ساگ کے بارے میں ساگ کے بارے میں حکیم صاحب سے پوچھیں گے کہ اس کے کیا کیا فوائد ہیں ان سے کس چیز کی میڈیسن بنتی ہے تو چلیں گے جی صحت کے سفر کو آگے بڑھاتے ہیں السلام علیکم حکیم صاحب
1: وعلیکم السلام
0: حکیم صاحب کیسے ہیں
1: الحمدللہ ٹھیک ٹھاک
0: آج کا دن کیسا رہا حکیم صاحب آپ کا
1: آج کا دن بھی دوسرے دنوں کے طرح بہتر رہا اللہ کا شکر ہے کافی بہتری رہی
0: چلے ماشاءاللہ
1: امید ہے کہ انشاءاللہ آہستہ آہستہ آہستہ
0: ایسی بات ہے بالکل حکیم صاحب یہ بتائیے گا کہ ساگ کے بارے میں آج ہمیں بتائیے آپ
1: دیکھیں ساگ تو بے شمار ہیں
0: ایسی بات
1: سرسوں کا ہے پلائی کا ہے مختلف ہیں اچھا جو ان میں ہمارے لیے سب سے بہتر ہے اور جس کی کثرت سے دوائیاں بھی تیار ہوتی ہیں خاص کر دردوں کی ان میں ہے جسے عام لفظ میں کہیں تو مورنگا اور دوسرے میں کہیں تو سوہانجنا سوہانجنے کا ساگ بھی کہلاتا ہے سوہانجنا بھی کہلاتا ہے اور عموماً پنجاب سائڈ پہ آپ جائیں وہاں بھی یہ لوگ گھروں میں پکاتے ہیں سبزی کے طور پہ اور اس کا پانی جو ہے وہ ضائع نہیں کیا جاتا بلکہ اس کے پانی میں ہی ہم لوگ باقی کی دوائیاں ملا کے جیسے جو کٹی ہوئی ہوتی ہیں جڑی بوٹیاں اس کی مدد سے گولیاں بنا لیتے ہیں یا اس کو اس کے پانی کو بیچ میں خشک کر کے تو اس کے کیپسول بھر لیتے ہیں اور یہ دردوں میں بہترین کام کرتی ہے اب سہانجنا جو ہے یہ اب کا نہیں ہے یہ صدیوں سے استعمال ہو رہا
0: ہے
1: آج کل یہ ضرور ہوا ہے کہ تھوڑی جدت آئی ہے سوہانجنے کے کیپسول سوہانجنے کی گولیاں باقاعدہ پیکنگ میں بک رہی ہیں اور ملٹی نیشنل کمپنیاں بھی جو ہیں وہ اسے تیار کر کے تو وہ ہربل پروڈکٹ کے طور پہ دے رہی ہیں
0: ٹھیک ہے
1: اور لیکن اس کا افادیت جو ہے وہ بہت زیادہ ہے اس میں کیونکہ ظاہر ہے کہ ہے تو عام سی جڑی بوٹی ہم لوگ پکاتے ہیں ایک ساگ ہے لیکن اس کے جو پتے ہیں اس کی جو پھلیاں ہیں وہ سبزی کے طور پہ بھی استعمال ہوتی ہیں اور میڈیسن کے طور پہ بھی ہم لوگ اسے استعمال کرتے ہیں باقی اس میں پوٹاشیم ہے کیلشیمز ہیں اس میں فائبر ہے اس میں بے شمار ایسی چیزیں ہیں کہ جو کہ ہمیں ہمارے جسم کو ضرورت ہے اور اسپیشلی یہ دردوں پہ بہت زیادہ افیکٹو ہے
0: ایسی بات ہے ہاں
1: اب قدرت نے اسے کہلے کے غذائیت سے بھرپور درخت بنایا ہے یا پودا بنایا ہے لیکن ہاں یہ ضرور ہے کہ اس کو ہر بیماری کا حتمی علاج سمجھنا
0: ایسی بات
1: وہ درست نہیں ہے
0: ٹھیک ہے
1: کیونکہ کسی بھی آپ قدرتی چیز کو قدرت نے بے شمار جڑی بوٹیاں دی ہیں لاکھوں کی تعداد میں ہیں لیکن ان کے فوائد بھی ہیں اور لوگ ان سے استفادہ بھی حاصل کرتے ہیں جیسے سنبل ہے سنبل کی لکڑی لیتے ہیں پیستے ہیں دردوں کے طور پہ لوگ استعمال کرتے ہیں اسی طرح بے شمار ہے لیکن دیکھنا یہ ہوتا ہے کہ مریض کا مرض کس نوعیت کا ہے اس کا مزاج کیا ہے اور ایک جو سائنسی تحقیق ہے وہ کیا کہتی ہے
0: ٹھیک ہے
1: پھر آپ جب اس کو اس کمپیئر کر کے اور مریض کی کنڈیشن دیکھ کے اور اس کے مطابق جب آپ اسے فارمولے کے طور پہ استعمال کرتے ہیں تو پھر اس کا رزلٹ بھی بہت بہتر آتا ہے. ہاں یہ ضرور ہے کہ دیسی ادویات کے نقصانات بہت کم ہیں, صرف اس کی مقدار وہ دیکھنی ہوتی ہے. اب جیسے مرنگا ہی ہے, اب لوگ اس کا ساگ بنا کے کھانا شروع کر دی
0: بات ہے ہاں.
1: کہ ہر دوسرے دن تو ضرور سے زیادہ جو مقدار ہے وہ نقصان بھی دے گی, نقصان بھی نہیں کرے گی. باقی اس کا وٹامن معدنیات فائبر اور جو دوسرے غذائی اجزاء ہیں ان کو آپ استعمال کر سکتے ہیں اس کو خوراک کے طور پہ, یعنی آپ اسے ہفتے میں ایک دفعہ بنا لیں. دوسرا یہ ہے کہ اگر اس کے پتے آپ ہیں تو اس کے پتوں کو آپ خشک کر کے
0: ٹھیک ہے,
1: اور اس کے آپ کیپسول بھر سکتے ہیں, وہ بھی دردوں میں استعمال ہوتے ہیں. اس کا آپ کہہ لیں تو کاوا بنا کے پی سکتے ہیں جس چائے کے طور پہ. اچھا یہاں ایک تھوڑی سی غلط فہمی دور کرنی ہے ہم لوگوں میں جو ہے, اس میں ہم بھی شامل ہیں کہ ہم بھی اسی طرح پیتے ہیں کہ کالی چائے کا, حالانکہ کاوا گرمی خشکی کرتا ہے, کاوا بہتر نہیں ہے. ہم لوگ اس میں دودھ ڈال کے اس کو چائے کا نام دیتے ہیں,
0: ایسی بات ہے, ٹھیک ہے.
1: اور چائے پوری دنیا میں, بلکہ پیچھے میں ایک ریسرچ پڑھ رہا تھا تو اس میں پاکستان میں تقریباً ایک سال میں 7 ارب روپے کی چائے پی گئی,
0: پی جاتی, ٹھیک ہے, ایسی بات.
1: اب چیز یہ ہے کہ آپ چائے تو ہم پیتے ہیں لیکن چائے صحیح طور پہ ہے کیا, ٹھیک ہے,
0: یہ ہے کیا.
1: اب مسئلہ یہ ہے کہ آپ اس کا جو صحیح طریقہ ہے جو طب کے لحاظ سے,
0: ٹھیک ہے, ہاں جی,
1: وہ تو یہ ہے کہ آپ پہلے پانی کو ابال لیں,
0: ٹھیک ہے,
1: جتنی آپ نے ایک کپ دو کپ یا تین کپ بنا,
0: ٹھیک,
1: جب پانی آپ کا اچھی طرح ابل جاتا ہے اس میں آپ تھوڑی یا حسب جتنی آپ محسوس کرتے ہیں حسب ضرورت چائے کی پتی ڈالیں اور اس کو کوئی تقریباً 10 ایک منٹ کے لیے